0: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहान 6 बजे।
1: स्पोन्सर बाय रोज पेंट्स, सुंदरता को प्रतीक।
2: ओ दाई छिटो जाऊ है, छिटो जाऊ, छिटो जाऊ, जाऊ छिटो जाऊ, छिटो जाऊ, छिटो जाऊ, कागज दे बता जाऊ है, छिटो जाऊ।
3: बाय छोरी।
4: बाय बाय भन्दिन म तपाईलाई, भरे आउँदा मलाई ठूलो केक चाहिन्छ। आज म बर्थडे हो
5: नि, भयो नि, भरे आउँदा केक लिएर आउने नि। कागज आयो है, कागज आयो भन्ने होइन नि।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरम्मत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: काली सानी मोरी
1: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत पुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
3: हाते ट्र्याक्टर
2: कुटानी पिसानी मिल
3: चोकर बनाउने मिल
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
3: घाँस काट्ने मेसिन
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
4: सम्पर्कका लागि फोन नम्बर 9819378811

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्री चोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
1: प्रोप्राइटर खड्ग विश्वकर्मा।
3: सम्पर्क नम्बर 9843625082।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
4: फोन नम्बर 9811 33 97 97।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 9837340051।
2: न्यू भीमसेन वस्त्रालय, खाँदै नौ तुमिन्जार शङ्खुवा सभा।
3: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
4: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
5: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
4: प्रोप्राइटर खड्ग विश्वकर्मा।
6: सम्पर्क नम्बर 9843625082।
5: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
7: फोन नम्बर 9811336997।

0: खादबारी संखुवा सभाको अनुरोध,
1: आगो र बन्ड ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन्ड ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-3।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिनी तामाङ सम्पर्क नम्बर 9804589099
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का ठेक्का मिले नि। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थान्न रहेको प्रजल ट्रेडमा जान पर्यो। गस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल ब्याङ्क। असली ओपीसी सिमेन्ट सिन्स 2003। डिश होम फाइबर नेट, एक सही कनेक्शन, छिटो सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दियो जस्तो।
3: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
4: बेरोजगारीलाई हराऊ, देशलाई जिताऊ।
5: रोज ब्याङ्क, खुशी बाणी वर्ष खुशी।
6: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध। 49 बागलुङ ज्वेलर्स, न्यू रोड, काठमाडौँ।
7: ल बाबु, हजुरकै हाड भरोसामा फुलमाया आएकी छ। गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, ठाउँको मान्छे गतिलो हुन्न भन्छन्। भर्खरकी फुल जस्तै छ फुलमाया, बाटो बिराउली, दिशा देखाउन है बाबु, धर्मै लाग्ला।
8: हुन्छ हुन्छ, पिरमा गर्नु, म छु।
9: दाई यहाँ बस्नुहुन्छ र?
8: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेको छु, मान्छे राम्ररी छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ। 5-7 दिनमा सबै सेटल हुन्छ।
9: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई?
8: चलिन्छ, कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यो, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। पिर नगर, म छु।

0: सकन्दरी
1: हजुर तपाईँको नि
0: सुयोगवीर
1: सुयोगवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइक्स

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेलो यो दलदलमा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएको होइन। तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने?
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ। मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सतम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपानीको टुनी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण परण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: भान्जी
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842 36 56 31, 9807013 2635।

मोरङ नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536656। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
5: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
5: प्रोप्राइटर खर्ग विश्वकर्मा,
6: सम्पर्क नम्बर 98423625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
7: फोन नम्बर 98113397।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029562048,
0: 9842059801
1: र 9852058।

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
1: आगो र बन्द ढिलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।
1: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले मध्याह्न 12 बजे।
2: समय को ख्याल राखौं।
3: 12 बजे नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। राष्ट्रपाको नयाँ नेतृत्व चयनका लागि 80 विद्युतीय मेसिनबाट मतदान गराइँदै विदेशमा रहेका प्रतिनिधिलाई मोबाइल एपबाटै मतदानको व्यवस्था। प्रधानमन्त्री शाह चितवनबाट काठमाडौँ फर्कदै असार 20 कंग्रेसको क्रियाशील सदस्यता टुंग्याइने। आज अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गर्दै साउन 1 खर्च गर्न असार मसान्तभित्र पारित हुनुपर्ने। बचत फिर्ताका लागि काठमाडौँ महानगरमा 6,000 बचतकर्ताको आवेदन, 5,00,000 सम्मका बचतकर्ता पहिलो प्राथमिकतामा। कालीकोटको घाटा चौरमा पहिरो, कर्णाली करिडोर पूर्ण रूपमा बन्द। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका 2 प्राचीन मूर्ति फिर्ता। पुरातत्व विभागलाई बुझाइने, अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय पूर्ण 3 बन्द। स्ट्रेट अफ होर्मुजमा फँसेका 11,000 नाविकको उद्धार शुरू। अमेरिकी विदेश मन्त्री खाडी भ्रमणमा, अमेरिकी राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का। इरान विरूद्धको सैन्य कार्यवाही रोक्न प्रस्ताव सिनेटबाट पारित। र कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा, समूह विजेता बन्न क्यानाडा र स्विजरल्याण्ड भिड्दै। ब्राजिलियन स्टार नेमार मैदान फर्कन तयार, भोलि स्कटल्याण्ड विरूद्ध खेल्ने।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महाधिवेशनमा सहभागी हुन पुगेका राष्ट्रपाका वरिष्ठ नेता बालेन शाह काठमाडौँ फिर्ता सम्बन्धी खबरबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किनु भएको छ। उहाँ महाधिवेशन नसकी आज काठमाडौँ फर्किनु भएको हो। महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ। बालेनले उद्घाटन सत्रमा सम्बोधन गर्नुभएको थियो तर उहाँ बन्द सत्रमा सहभागी हुनु भएन। पछि उहाँले रवि लामिछानेलाई सभापतिमा समर्थन गर्नुभएको थियो। यसैबीच राष्ट्रपाको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू हुन लागे पनि प्रधानमन्त्री शाह भने मतदान नगरी फर्कनु भएको हो। राष्ट्रपाको 900 केन्द्रीय सदस्य पदका लागि करिब 400 उम्मेद्वारी परेको छ। निर्वाचन आयोगका अनुसार आजै मतदान सम्पन्न गरेर आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। तर मतदान कति बेला शुरू हुने भन्ने अझै निश्चित छैन। केन्द्रीय सदस्यहरूको चयन सकिएपछि मात्र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने पार्टीको नियम छ। मतदान प्रक्रियालाई छिटो बनाउन महाधिवेशन स्थलमा 80 विद्युतीय भोटिङ मशिन जडान गरिएको छ, जसबाट मतदान सकिएको 1 घण्टाभित्रै परिणाम आउने दावी गरिएको छ। महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेका विदेश स्थित 163 प्रतिनिधिका लागि भने मोबाइल एपबाटै मतदान गर्न मिल्ने विशेष व्यवस्था मिलाइएको छ। नेपाली कंग्रेसले आफ्नो क्रियाशील सदस्यता अध्यावधिक र व्यवस्थापनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानिपाका अनुसार सदस्यता सम्बन्धी सम्पूर्ण महत्वपूर्ण कामहरू आगामी असार 20 सम्पन्न गरिसक्नुपर्नेछ। नयाँ तालिका अनुसार गत जेठ 28 गतेपछि विवरण अध्यावधिक गर्न छुटेका पार्टी सदस्यहरूले यसपटक आफै अनलाइन प्रणाली मार्फत आफ्नो विवरण सच्याउन वा भर्न पाउने व्यवस्था गरिएको छ। यसका साथै नवीकरण हुन नसकेका पुराना सदस्यहरूको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनका क्रममा रोकिएका सदस्यताको विवाद सुल्झाउने काम पनि यही असार 20 टुंग्याइनेछ। कंग्रेसले विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूका नयाँ तथा पुराना सदस्यहरूको विवरण संकलन र अन्य पार्टीबाट प्रवेश गरेका कार्यकर्ताहरूको सदस्यता व्यवस्थापनको कामलाई पनि सोही अवधिभित्र व्यवस्थित गर्ने जनाएको छ। धेरै पालिकाहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार 10 राजस्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट ल्याउन लागेका हुन्। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये अहिलेसम्म 64 मात्र बजेट पेश गरेका छन् भने 189 पालिकाले बजेट ल्याउन बाँकी छ। कानूनी नियम अनुसार असार 10 बजेट ल्याएर 5% र असार मसान्तभित्र कानूनी नियम अनुसार असार 10 बजेट नल्याए 5% र असार मसान्तभित्र पास नगरे 10% सरकारी अनुदान काटिने व्यवस्था छ। असार मसान्तभित्र बजेट पास नभएमा साउन 1 पालिकाहरूले कुनै पनि रकम खर्च गर्न पाउने छैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहहरूले 3,14 रूपियाँ बजेट पाउँदैछन्। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27 रूपियाँ बचत रकम फिर्ता गराइदिन माग गर्दै 6,000 बचतकर्ताले आवेदन दिएका छन्। विभागका अनुसार गत वैशाख 17 हालसम्म रकम डुबेका साना तथा ठूला बचतकर्ताहरूले आवश्यक पहल गरिदिन भन्दै उजुरी दर्ता गराएका हुन्। विभागका प्रमुख ध्रुव कुमार काफ्रेले अहिले दैनिक करिब 30 उजुरी गरिरहेको र त्यसमा धेरै जसो 1,00,000-5,00,000 रूपियाँसम्म जम्मा गर्ने साना बचतकर्ताहरू रहेका छन्। महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया समेत शुरू गरिसकेको छ। केही दिन अघि मात्रै बुद्ध दर्शन सहकारी मार्फत 34 बचतकर्ताको रकम फिर्ता गराइएको र आगामी 1 महिनाभित्र 5,00,000 रूपियाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गराउने योजना रहेको विभागले जनाएको छ। हाल महानगरमा रहेका 1,912 सहकारी मध्ये आधाले मात्रै नियमित रूपमा साधारण सभा गर्ने गरेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथिको अनुसन्धान प्रक्रियालाई लिएर प्रश्न उठेको छ। 40 करोड़ रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अनुसन्धान प्रक्रिया निष्पक्ष वस्तुगत प्रमाणमा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले आफ्ना मान्छेलाई बचाउने र विपक्षीलाई मात्र तारो बनाउने गरी छानबिन गरिरहेको उहाँको आरोप छ। राजनैतिक ओहदामा रहेका व्यक्तिहरू जोड़िएका यस्ता गम्भीर अपराधका कारण नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीमा पर्ने जोखिम बढ़ेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनु भएको छ। उहाँले सत्तापक्ष वा प्रतिपक्ष कोही पनि अनुसन्धानबाट उम्किन नपाउने र यसबाट शून्य सहनशीलता अपनाउनु पर्ने माग गर्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: ওটা মাজা কিং, ও মাজে কিং।
1: মি
0: ঘরে নাই যাইছা কা?

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यु म्यारी मी?
1: सपना, आफ्नो औकात देख्नुपर्छ। तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ।

मरे धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा चुकाएको छु, अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ।

0: भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन र गाउँमा उहाँ राजु लामा र आशिष मगरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने र
0: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छुटाउनु।
2: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
3: भाइ म पनि गायक हुन्छ।
2: ल अब दाजुभाइसँगै गाउनुपर्छ
3: पक्का। अरे
2: ल अहिले चाहिँ घरि

0: सन्धिहरू सैलुङको त हुनुहुन्न, के कस्तो कामले पाल्नुभयो हाम्रो गाउँ?
1: यो साथीले कसैलाई बाचा गरेको थियो हो, त्यही बाचा पुरा गर्न हिँडेको।
0: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो
1: लौ के भयो गाडीलाई फेरि?
2: के भएछ हजुर गाडी? यो
3: पम्पको पाइपै फुटेछ सर, गाडी त अब अगाडि नबढ्यो भयो त।
2: ए हो है, ल अब ठिकै छ, जाउँ न त है। ल धन्यवाद है त हजुर।
0: अब यो बाटोमा सम्झीको माया पिरतीको कथा सुन्दै जाउँ न त।
4: सुन्ने नै हो त मेरो माया पिरतीको कथा, यसरी सुन्छ है साथी हो।
1: सुन्नुहोस् त, गिदुर्जलामा घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि
5: कान्छी?
6: हजुर
2: कान्छी, फेरि भेटौँ हजुर। नाम थाहा पाएँ।

0: के हो सम्झी?
1: हजुर,
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि।
1: यस्तै हो नि हजुर।
0: जाऊ सम्झी।
1: हुन्छ, लागौँ त हजुर।
0: ल सम्झी, माया पीडितजीको बाँकी कहानी सुनिदिनु त।

0: माया त छिट्टै मारिन्छ निकाल्छ।
1: दुई वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सकिनँ।

0: रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

Radio NRN 99.1 समयको ख्याल राखौ 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: राजपा महाधिवेशनमा साँझ 7:30 बजेबाट मात्रै मतदान शुरू हुने, 384 जनाको नाम सार्वजनिक, एकजनालाई मतदान गर्न 7 देखि 10 मिनट लाग्ने, क्रियाशील सदस्यता वितरणका लागि कंग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि।
0: रेबिज विरूद्धको खोपको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दावी, पर्याप्त मात्रामा नभए पनि आकस्मिक उपचारका लागि नरोकिएको जिकिर, तराईमा निरन्तर तापक्रम बढ्दै सतर्कता अप्नाउन आग्रह, काठमाडौँका विभिन्न ठाउँबाट 24 जना बंगलादेशी नागरिक पक्राउ।
1: भोलि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित, विष्णु पौडेलको पक्राउ विरूद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट, श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
0: बेलायतको प्रधानमन्त्रीमा बर्नह्यामको बलियो दावी, सामान बोकेका 1200 भन्दा बढी जहाज हर्मुजमा अलपत्र, ढुवानी यातायात विस्तारै सहज भएको दावी, भारतीय दूतावास तर सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी।
1: र ब्राजिलका स्टार फुटबलर नेमार भोलि बिहान स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रिँदै उज्बेकिस्तानमाथि शानदार जीत निकालेपछि पोर्चुगिज सुपर स्टार रोनाल्डो उत्साहित, विश्वकपमा मेस्सीसँग भिडन्त भए अद्भुत हुने प्रतिक्रिया।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 24 अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर शुरू गरौं राष्ट्रपा महाधिवेशन सम्बन्धी खबरबाट। राष्ट्रपा केन्द्रीय सदस्यको निर्वाचनका लागि आज साँझ 7:30 बजेबाट मात्रै मतदान शुरू हुने भएको छ। प्रवक्ता मनिष झाले साँझ 7:30 बजेबाट मतदान शुरू हुने जानकारी दिनुभएको छ। गत आइतबार असार 7 गतेबाट शुरू भएको महाधिवेशन 9 गतेसम्मका लागि तय भएको थियो, यद्यपि महाधिवेशनको समय लम्बी रहेको छ। आज बिहान 9 बजेबाटै शुरू हुने भने पनि मतदान शुरू हुन सकेको छैन। एकजनालाई मतदान गर्न 7-10 मिनट लाग्ने बताइएको छ भने नतिजा दुई घण्टाको हुनुपर्नेछ। राष्ट्रपा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूची अनुसार 384 जनाको नाम सार्वजनिक भएको छ। अन्तिम नामावली केही बेरमा प्रकाशित गरिँदैछ। राष्ट्रपाको संशोधित विधान अनुसार 158 जना केन्द्रीय सदस्य हुने व्यवस्था छ, जसमध्ये 99 जना निर्वाचित हुनेछन् भने 51 जनालाई सभापतिले मनोनित गर्नेछन्। यस्तै 7 जना प्रदेशसभा सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन्। राष्ट्रपाको महाधिवेशन चितवनमा जारी छ। जारी महाधिवेशनमा 9 बजेबाट हुने भनेको मतदान अझै शुरू हुन नसकेको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ।
3: पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका 24 जना विदेशी नागरिक पक्राउ परेका छन्। विभिन्न समयमा नेपाल प्रवेश गरेका, स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिए गैर कानूनी रूपमा बस्दै आएका 24 जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका परिसर काठमाडौँले जनाएको छ। उनीहरूलाई अध्यागमन विभाग कालिका स्थान पठाइएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको दावी गर्नुभएको हो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको दावी गर्नुभएको हो। हामीसँग धेरै मात्रामा खोप छैन, बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ, उहाँले भन्नुभयो। चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउनुभयो। गत माघ चैत्र जेठमा 3 पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू गरिएको हो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनुपर्छ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनले 2-3 दिनभित्र 4,500 फाइल खोप उपलब्ध गराउने बताउनुभयो। केही समय अघि मात्र आकस्मिक उपचारका लागि डब्ल्यूएचओले 5,000 फाइल खोप उपलब्ध गराएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग महारोग अस्पतालका निर्देशक डाक्टर अनुप बासोलाले अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनु भएको छ। अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीर कुमार अधिकारीले यी आर्थिक वर्षमा मात्रै 55,759 जना बिरामीलाई रेबिज विरूद्धको खोप लगाइएको जानकारी दिनुभएको छ।
3: नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको नेपाली कांग्रेसले जनाएको हो। जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको छ। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न कांग्रेसले निर्देशन दिएको छ।
2: भोलि बिहिबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको छ। बिहिबार बिहान 11 बजे बस्ने गरी बैठक बोलाइएको थियो। उक्त समयमा बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद सचिवालयले स्थगित भएको जानकारी गराएको हो। संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार शुक्रबार दिउँसो 1 बजे बैठक बस्नेछ।
3: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउ गैर कानूनी रहेको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। आज पौडेलकी पत्नी दुमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। उक्त रिटमाथिको प्राथमिक सुनवाई भोलिका लागि तोकिएको छ। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पूर्व पक्षका लागि थुनामा रहेका दीपक भट्टको शेयर कारोबारसँग जोडेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले असार आठ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले आवश्यक पक्राउ पूर्जी जारी गरी मंगलबार बिहान भ्यान मार्फत काठमाडौँ ल्याइएको थियो। त्यसपछि विशेष अदालतले हिजो 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो।
2: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिएको हो। आज काठमाण्डुमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पार्नु। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफलेको भनाई छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ भीरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति बाबतको रकम दिएपछि विवाद टुङ्गिएको हो धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सब डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फुलारा पनि थुनामुक्त भएका छन् जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई 7,000 धरोटीमा छाडेको हो
3: नेपालमा निर्वाचन जित्नका लागि धेरै पैसा खर्च गर्नै पर्छ भन्ने स्थापित मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको प्रतिनिधि सभा निर्वाचन 2082 निर्वाचन खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले धेरै खर्च गर्ने उम्मेद्वार नै हारेको देखाएको छ प्रतिवेदन अनुसार विजयी उम्मेद्वारहरूले औसत 88 लाख रूपियाँ खर्च गरेका थिए भने उपविजेताहरूले औसत 2,83 लाख रूपियाँ खर्च गरेका थिए अर्थात हार्ने उम्मेद्वारहरूले जित्ने भन्दा झनै 3 गुणा बढ़ी रकम खर्च गरेको अध्ययनले देखाएको छ यो तथ्याङ्कले निर्वाचनलाई आर्थिक प्रतिस्पर्धाको रूपमा हेर्ने परम्परागत बुझाइमा पुनर्विचार गर्न पर्ने देखाएको छ निर्वाचनमा पैसाको प्रभाव महत्वपूर्ण भए पनि मतदाताको अन्तिम निर्णयमा उम्मेद्वारको छवि संगठन राजनैतिक सन्देश र स्थानीय मुद्दाले अझै निर्णायक भूमिका खेल्ने संकेत यसले दिएको छ अध्ययनको अर्को गम्भीर निष्कर्ष निर्वाचन खर्चको कानूनी सीमा व्यापक रूपमा उल्लंघन भएको छ निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेद्वारका लागि 25 देखि 33 लाख रूपियाँसम्म खर्च गर्न पाउने सीमा तोकेको भए पनि अध्ययनमा समावेश उम्मेद्वारहरूले औसत 72 लाख रूपियाँ खर्च गरेको भेटिएको छ
2: देशभर 1,37,000 हेक्टर जमीन रोपाई भएको छ कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको छ गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमतीमा 2.3% रोपाई भएको छ मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन मौसमको प्रतिकूलता प्राकृतिक विपत्ति अतिवृष्टि तथा अनावृष्टि मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ
3: तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अप्नाउन आग्रह गरेको छ जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभएको छ उहाँले बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अप्नाउन अनुरोध गर्नुभएको छ आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान उहाँले सुनाउनुभयो वीरेन्द्रनगर र घोराईको तापक्रम पनि बढ़नेछ ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ
2: नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङ स्थलबाटै हराएर सुनसरीमा व्यवहारिसी अवस्थामा फेला परेको छ इन्डियन आयल कर्पोरेशनको सिलगुड़ी डिपोबाट 20,000 लिटर पेट्रोल लोड गरी असार 7 गते आइतबार कञ्चनबारी स्थित पार्किङमा राखिएको 6190 नम्बरको ट्याङ्कर असार 8 गते सोमबार बिहान गायब भएको थियो। नवीन ढुवानी सेवा प्रणालीको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरी निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रहबरमा घटनास्थलको मुसुल्का तयार गरी ट्याङ्करलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखेको थियो। आज असार 10 गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र पत्रकार र सरकार लाको रहरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ।
3: कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आर्थिक वर्षमा 1,52,16,000 राजस्व प्राप्त भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMIको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू पनि लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। परिसंघले आगामी मौद्रिक नीतिलाई तीनवटा पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ। तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव दिइएको छ।
2: आज शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 14.45 अंकले घटेको छ। यो अंकको कमीसँगै नेप्से 2660 बिन्दुमा कायम भएको छ। नेप्सेको यो अंक 4 महिनाकै न्यून हो। अघिल्लो दिन पनि नेप्से परिसूचक 26.16 अंकले घटेको थियो। आजको अंक फागुन 14 यताकै न्यून हो। फागुन 14 गते नेप्से 2654 अंकमा थियो। आज बजार परिसूचक दिनभर जस्तो रातो रह्यो। दिउँसो 1 बजे नेप्से आजको न्यूनतम अंक 2634 अंकसम्म झरेको थियो।
1: बुधबार शेयर बजारको खबरपछि अब विदेशका खबर। स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द हुँदा 1200 भन्दा बढ़ी मालवाहक जहाजहरू 125 अर्ब अमेरिकी डलरको सामान सहित सो क्षेत्रमा फँसेको बेलायती फाइनान्सियल टाइम्सले जनाएको छ। एलिन्जाका सामुद्री प्रमुख जस्टन हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपूर्ण जलमार्गको बन्दले बीमा कम्पनीका लागि जाँच केन्द्रमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाइएको छ। संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ हर्मुज खोल्ने निर्णयपछि ढुवानी यातायात विस्तारै सहज भएको जनाइएको छ। आधिकारिक तथ्याङ्कले यसअघिको हप्तामा 69 जहाजहरू खाड़ीबाट बाहिर निस्किएको देखाएको छ, जुन एक हप्ता अघि मात्र 24 थिए भने फेब्रुअरीमा द्वन्द भड्किएपछिको सबैभन्दा बढ़ी साप्ताहिक ढुवानीको मात्रा यही भएको जनाइएको छ।
2: मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै आज भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ। औपचारिक रूपमा जारी गरिएको सुरक्षा सुझावमा दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। पछिल्लो समयमा सकारात्मक घटनाक्रम र समग्र स्थितिमा भएको सुधारोन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकका लागि संशोधित सुझाव जारी गरेको जनाएको छ।
1: अब खेलकुद। एस्ट्रनमा उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकालेपछि पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो उत्साहित भएका छन्। जारी विश्वकपको दोस्रो खेलमा 2 गोल सहित खाता खोलेका उनले उत्कृष्ट प्रदर्शन पनि गरे। लगातार 6 विश्वकपमा गोलको रेकर्ड बनाएका उनी म्यान अफ दि म्याच पनि भए। समूह केमा कंगो डीआरसँगको बराबरी खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका 41 रोनाल्डोले उज्बेकिस्तान विरूद्ध खेलको 6 मिनटमै गोल गरेका छन्। रोनाल्डोको 2 गोलसँगै उनी पुरूष विश्वकपको इतिहासमा 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी बनेका हुन्। उज्बेकिस्तानका अब्दु भोभित नेमाटोभले आत्मघाती गोल गर्न पुगेका थिए र यस जितपछि पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगलका कप्तान रोनाल्डोले पोस्ट म्याच सम्वादका क्रममा समकालीन विश्व फुटबलका अर्का सुपर स्टार लियोनेल मेसीबारे रोचक कुरा बोलेका छन्। विश्वकपको नकआउट चरणमा लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनालाई उनले पत्रकारमाझ अद्भुत भनेका छन्। समूहको पहिलो खेलमा बराबरीपछि दोस्रोमा जित निकालेको पोर्चुगलको भेट मेसी नेतृत्वको अर्जेन्टिनासँग हुने सम्भावना पनि छ। आफ्नो लामो करियरमा रोनाल्डो र मेसीले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा एकअर्का विरूद्ध खेल्ने अवसर पाए।
2: फिफा विश्वकप 2026 अन्तर्गत समूह केको खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोमा भएको खेलको 76 मिनटमा ड्यानियल मुनियोसले गरेको एकमात्र गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। यस्तै विश्वकप अन्तर्गत समूह बीको विजेता बन्नका लागि सहआयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आमने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अंक रहेकाले यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। अर्कोतर्फ चोटका कारण शुरूआती 2 खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्कन तयार भएका छन्। उनी भोलि बिहान पाउने 4 बजे स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारीमा छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: रासपा महाधिवेशनमा साँझ 7:30 बजेबाट मात्रै मतदान शुरू हुने, 384 जनाको प्रारम्भिक नाम सार्वजनिक, 1 जनालाई मतदान गर्न 7 देखि 10 मिनट लाग्ने, क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामै खटायो प्रतिनिधि।
2: रेबिज विरूद्धको खोपको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दावी, पर्याप्त मात्रामा नभए पनि आकस्मिक उपचारका लागि नरोकिएको जिकिर, तराईमा निरन्तर तापक्रम बढ्दै सतर्कता अप्नाउन आग्रह, काठमाडौँका विभिन्न ठाउँबाट 24 जना बंगलादेशी नागरिक पक्राउ।
1: भोलि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित, विष्णु पौडेलको पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट, श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्न सरकारको चेतावनी।
2: बेलायतको प्रधानमन्त्रीमा बर्नहामको बलियो दावी, सामान बोकेका 1200 भन्दा बढी जहाज हर्मुजमा अलपत्र, ढुवानी यातायात विस्तारै सहज भएको दावी, भारतीय दूतावास तथा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी।
1: र ब्राजिलका स्टार फुटबलर नेमार भोलि बिहान स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रिँदै उज्बेकिस्तानमाथि शानदार जीत निकालेपछि पोर्चुगिज सुपर स्टार रोनाल्डो उत्साहित, विश्वकपमा मेस्सीसँग भिडन्त भए अद्भुत हुने प्रतिक्रिया। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा

घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू।

के छ खबर तिम्रो आज भोलि नसुना धेरै भयो तिम्रो त्यो मिठो बोली याद आउँछ तिम्रो बोल्न ट्राई गर्यो कति चोटि अन्चन ढान्छु ट्रेक फेरि कति हान्नु गिद्दी सुट हारिँदा आफ्नो मान्छे मन त दुखिरहेछ दुख्न मनमा अनेक आउँछन् कुरा तर बोली छैन मुखमा परिस्थिति नै त्यो झुर मन त काँचियो र

जन्म माने तिमीलाई भेट्न नपरोस् देयर इज नो गोइङ ब्याक आउँछ याद आउन त सहारा खोज्दै तिम्रो भवन कहाँ जाउँ र म नसक्छु अघि बढ्न यादको जन्जिर पाउँ म छ मेन्टल हेल्थ भाषा शब्द पुरै जीवन दाम छ तिमीलाई दोष दिनु छैन बदल्यो मनै त हो आखिर तिमीले रोज्यो तिम्रो खुसी म थिएन तिम्रो काबिल इफोर्टको कुरा गरे सबै थियो तिम्रै खातिर विरोचन तिमीलाई झुटले कहिले पाउने छैन माफी खुसी छु म तिम्रो